0: اخبار ٹوٹا پھوٹا سامان ڈبا چین کا سر جوتے بڑے پرانے.
1: حاجی سنتی ہو, ردی والے کو آواز دوں کیا؟
2: ردی والے کو کیا گھر کے بھانڈے برتن دینے ہیں؟ آ گئے آپ, دوستوں کے ساتھ مٹکلے بازی بڑی جلد ختم ہو گئی.
1: اللہ خیر کرے, میں نے کہا صبح صبح شہنائی کی جگہ یہ تنک.
2: تن کو کیوں نہیں, کون ٹیکس لگا ہے اس پر؟ تم مرد صبح سویرے منہ میں بیڑی کا ٹرا لگا کر گھر سے نکل جانے کوئی مردانگی سمجھتے ہو تو ہم عورتیں؟
1: ہاں صحیح ہے شریمتی جی, صحیح ہے کہ آپ عورتیں تنکنے کو اپنی زنانگی کیوں نہیں سمجھتے. بھائی کیا بات کہی ہے صبح صبح,
2: نہ گھر کی فکر نہ گرستی کی.
1: میڈم گرستی ہے کہاں, لے دے کر تم اور میں, اس میں بھی تم اپنی فکر ضرورت سے زیادہ رکھتی ہی ہو, اور میں تمہارے رہتے اپنی فکر کروں تو یہ تم پر اوشواس ہوگا ڈارلنگ. تمہارا کما کر لانا اور میرا بیٹھے بیٹھے کھانا, وقت پر سپ کرنے کو گرما گرم چائے, ہائے اور یہ کرمرے بسکٹ, وہاں رے وہاں میں دھنیہ ہو گیا.
2: میں پھر کچھ کہوں گی تو کہو گے تنک رہی ہے.
1: ڈارلنگ تم تن کو خوب تن کو, تنکنا تمہاری صحت کا راز
2: ہے.
1: یہ جیل کی دیوار سے مضبوط تمہارا گلبدن چلتی پھرتی مثال ہے.
2: بس بس تعریف کی ہنڈیا بہت پک گئی, آج پہلی تاریخ ہے.
1: اور بھی چکا چک.
2: شریمان جی کوئی ترکیب سوچو ورنہ اس بار فاقے کرنے پڑیں گے. فاقے
1: فاقے اور تمہارے رہتے اسمبھو.
2: سمبھو ہے, بالکل سمبھو. پورے 40 روپے کے گھاٹے کا بجٹ ہے. اب ذرا اپنے دماغ کی کھڑکیاں کھولنے کے لیے بیڑی کا ایک ترا سلگاؤ اور لو یہ ہے مہینے کا انمانت خرچ.
1: اور یہ دوسرا کاغذ کیا ہے؟
2: یہ پیچھے بتاؤں گی, پہلے کوئی 40 روپے کے گھاٹے کی پورتی کا طریقہ سوچو.
1: میں سوچوں ڈارلنگ؟
2: کیوں, سوچنے سے کوئی پیڑا ہوتی ہے یا آپ کا وزن گھٹ جاتا ہے؟
1: ڈارلنگ ایسا کرو, تم ہی کچھ نرنے لے لو نا. بات ایسی ہے کہ یہ ہوم ڈپارٹمنٹ کی بات ہے اور اس معاملے میں اپنا دماغ
2: واک آؤٹ کر جاتا ہے. کیوں, اور ان سر پھرے دوستوں کے بیچ راجنیتی سے لے کر نائکا بھید تک کی باتوں میں تمہارا دماغ جیسے رشوت کے پیسوں کی طرح خرچ ہوتا رہتا ہے.
1: بات یہ ہے شریمتی جی کہ
2: دو دو انڈے روز کھا کر آپ کی عقل مٹیا گئی ہے.
1: کچھ ہمیں بھی تو کہنے دیجیے. آپ جو بھی پروپوزل رکھیں گے مجھے سویکار ہوں گے.
2: پکی بات؟
1: بالکل, میری کلائی پر تمہاری ہتھیلیوں کی پکڑ کی طرح پکی.
2: سچ؟ اچھا دو وچن
1: دیا
2: تو سنیے, میرے پاس جو کاغذ ہیں اس میں آئٹم وائز کچھ کٹوتیاں ہیں. یہ کٹوتیاں ہماری گرستی پر آئے ہوئے آرتھک سنکٹ کو دیکھتے ہوئے آوشک ہیں. آپ انیوار روپ سے ان کا پالن کریں گے؟
1: اوشیہ میو.
2: خدا کو حاضر ناظر جان کر کہہ رہے ہیں.
1: میں خدا کے ساتھ ساتھ اپنی انداتری پالنہارا پتنی شریمتی.
2: بس بس بس شریمان. تو آئٹم نمبر ایک, مکان کرایہ کوئی کٹوتی نہیں,
1: تا زندگی کوئی گنجائش بھی نہیں.
2: اور آئٹم نمبر دو, پروویژن کیول ایک کٹوتی, ارد کی دال. تمہارے سوائے کوئی نہیں کھاتا ہے نا؟
1: بس ایک تم ہی تو نہیں کھاتی ہو.
2: اوفو, پچھلے میں نے آپ کے تاؤ جی, موسی جی, چاچی جی, بہن جی اور چھوٹے موٹے بھائی بھتیجے آئے تھے. ارد کی دال کھانے والے لوگ الپ سنکھیا میں تھے. آتا ہے
1: ڈارلنگ, یہ سب کے سب صحت کے دشمن ہیں. تم تو میری صحت کا خیال کرو.
2: میں اپنی کچن کا خیال رکھوں گی اور اپنی بچت کا, سمجھے شریمان؟
1: دیکھو وہ چنے کی دال میں,
2: کوئی بھی سمجھدار عورت چنے کی دال میں کٹوتی پسند نہیں کرتی. یہ بات آپ کے سوچنارتھ نویدن ہے.
1: مگر کیوں بھلا؟
2: کیونکہ چنے کی دال جلدی بنتی ہے اور اس میں کئی ویرائٹیز بن سکتی ہیں. اتہ 4 کلو ارد کی دال کی جگہ کیول آدھا کلو دال دینے کا نرنے لیا جاتا ہے. اور آئٹم نمبر 3 میں کوئی کٹوتی نہیں.
1: بائی دی وے آئٹم نمبر 3 ہے کیا؟
2: تم آئٹم نمبر 4 دیکھو, انڈے, ڈبل روٹی اور مکھن.
1: اس میں تو کوئی کٹوتی نہیں ہونی چاہیے ڈارلنگ.
2: بس اتنی سی کٹوتی ہوگی کہ آج تک آپ کے لیے 2 انڈے پرتی دن آتے رہے ہیں اور آج سے ایک دن چھوڑ کر ایک دن کیول ایک ہی انڈا آیا کرے گا.
1: مگر میں آپتی کرتا ہوں, کٹوتی ایک انگی ہے.
2: تو آپ سجھاؤ دیں شریمان کہ کیا ڈبل روٹی آدھی لینے لگوں یا مکھن کے ٹکے آدھی کر دوں؟
1: ڈارلنگ میرا مطلب یہ تھا کہ
2: میں جو 2-4 ٹوسٹ کھاتی ہوں وہ بھی بند کر دوں.
1: اوہ نہیں نہیں ڈارلنگ, یہ بات نہیں, سمجھا کرو بات کو.
2: کیا پتا ہے آپ کو, میں دن بھر دفتر میں سر کھپاتی ہوں. آپ کی طرح ساہتی وائس رچنے کا نٹھلا کام نہیں کرتی.
1: اجازت دیں تو میں بھی کچھ کہوں.
2: آپ نے خدا کو حاضر ناظر جان کر کچھ کہا تھا. اچھا میں آپ کی صحت کا پورا دھیان رکھتے ہوئے آئٹم نمبر 5 میں کوئی کٹوتی نہیں کر رہی, جبکہ دودھ والا ہر مہینے دودھ میں پانی کی ماترا کے ساتھ ساتھ دودھ کا بھاؤ بھی بڑھاتا جا رہا ہے.
1: دھنیواد آپ کے سوہاردپورن ویوہار کے لیے, میں آپ کا شکر گزار.
2: آپ کئی کئی بار شکر گزار ہوں گے شریمان. हाँ, और मैं आपकी आभारी होंगी यदि आप यह बताने की कृपा करें कि आप एक ड्रेस कितने दिन में बदलते हैं।
1: दो दिन में।
2: तो निर्णय लिया जाता है कि आप कल से एक ड्रेस 3 दिन चलाएंगे।
1: क्या?
2: और चादर, तकिया, गिलाफ वगैरह प्रति सप्ताह के बजाय 15 दिन में बदले जाएंगे।
1: ओह नो।
2: इस तरह आइटम नंबर 6 में धोबी के खर्च में कटौती की जाएगी और आइटम नंबर 7 में कोई कटौती नहीं।
1: आइटम नंबर 7 में कोई कटौती नहीं, क्यों डार्लिंग?
2: फिर वही डार्लिंग डार्लिंग डार्लिंग, तंग आ गई हूं तुम्हारी संग्रेजी डार्लिंग से।
1: अच्छा बाबा, श्रीमती जी, देवी जी, बस। अच्छा देवी जी, क्या मैं ये पूछने की गुस्ताखी कर सकता हूँ कि साड़ियों की ड्राई क्लीनिंग के 15 रुपए महीने में कोई कटौती क्यों नहीं?
2: देखिए श्रीमान, मैं मानती हूँ ये खर्च कुछ अधिक है, पर आपको इस आइटम नंबर 7 और 14 के बारे में बाद में बताऊंगी।
1: अच्छी बात है। नाउ आइटम 8,
2: बिजली का बिल, और आइटम नंबर 9 तेल, साबुन और टूथपेस्ट, और आइटम नंबर 10 है हरी सब्जी, कोई कटौती
1: है? आई ऑब्जेक्ट, मेरा मतलब है कि
2: मैं समझ गई आपका मतलब। कहिए किस बात का गम है आपको?
1: श्रीमती जी, आप अपने लिए 2 टिकिया जो महंगा वाला साबुन त्वचा की रक्षा और सौंदर्य वृद्धि के लिए लेती हैं, वो कट।
2: क्यों?
1: सुबह की चाय और रात की कॉफी जो बिजली से बनती है वो बंद।
2: शेम शेम शेम श्रीमान, आपको शर्म आनी चाहिए। नारी के सौंदर्य को नष्ट करने वाले आपके प्रस्ताव की मैं निंदा करती हूँ। क्यों हा? और आपके इस प्रस्ताव पर आपके दिमाग की इस उपज की भर्त्सना करते हुए प्रस्ताव को ठुकराती हूँ। सुनिए, ये मैं क्यों करती हूँ, आपके बीड़ी के टुर्रों की बदबू से बचने के लिए खुशबू वाले प्रसाधन जरूरी हैं, और समय के सदुपयोग के लिए बिजली का उपयोग। आया आपके मिजाजे शरीफ में?
1: नहीं आया देवी जी, तो आ जाएगा। ठीक है, मैं अपना प्रस्ताव वापस लेता हूँ।
2: और मैं अपनी निंदा और भर्त्सना।
1: धन्यवाद।
2: अच्छा तो अब आप एक दैनिक, एक फिल्मी पाक्षिक और एक मासिक पत्र लेते हैं।
1: जी हाँ।
2: और मेरे लिए सिर्फ एक मासिक।
1: हाँ।
2: तो प्रस्ताव है कि आपका मासिक पत्र जो काफी महंगा है बंद कर दिया जाए।
1: और आप दैनिक क्यों बंद नहीं कर देते?
2: जी, दैनिक की तो रद्दी हो जाती है और आप मासिक की फाइल बना रहे हैं, अतः वो रद्दी में नहीं बेचा जा सकता, पैसा ब्लॉक होता है।
1: ओहो, मगर मेरी फाइल का क्या होगा?
2: कुछ नहीं, जब हम काफी बचत कर लेंगे तब इकट्ठी फाइल मंगवा लेंगे, क्यों ठीक है ना?
1: जी नहीं।
2: न सही, आइटम 12 और 13 इसमें कोई कटौती नहीं।
1: भाई वाह, क्यों नहीं कटौती?
2: क्यों?
1: अरे पार्टियां लग्जरी हैं, ये बंद होनी चाहिए।
2: आप चाहते हैं मैं ऑफिस की पार्टियों में शरीक ना हूँ, सबसे संबंध तोड़ लूँ, समुद्र में रहकर मगर से बैर नहीं हो सकता। रही कैंटीन के बिल की बात, चाय तो छूटेगी नहीं। हाँ, अल्पाहार अलबत्ता बंद कर सकती हूँ।
1: ओ, मगर बंद करने की कौन कहता है डार्लिंग, मेरा मतलब है कम करने का प्रस्ताव विचारणीय हो सकता है।
2: खैर, कोशिश करूंगी। अच्छा, आइटम नंबर 14 और 15 में कोई कटौती नहीं। पाउडर, क्रीम, सेंट आदि सौंदर्य प्रसाधन स्त्री के लिए अनिवार्य हैं, और आइटम 15 के अंतर्गत आकस्मिक आवश्यकता के लिए रुपए बचाना भी, कोई आपत्ति?
1: जी नहीं, बिल्कुल नहीं।
2: अच्छा, आप ये बताइए, आपको जो 10-15 रुपए हाथ खर्च दिया जाता है, क्या उसके खर्च का मैं ब्यौरा पूछ सकती हूँ?
1: यही बस, कुछ किताबें, सिनेमा,
2: बीड़ी के टुर्रे, यारबाजी, यूं कहिए ना, फिजूल खर्ची की भी हद होती है श्रीमान। देखिए, इस प्रस्ताव का धरता से पालन होना चाहिए कि एक फिल्म जो हम दोनों देखते हैं, उसके अलावा आप अपने मित्रों के साथ अधिक से अधिक 2 फिल्में देखेंगे, बस।
1: सिर्फ 2?
2: हाँ, यहाँ भी आपके साथ उदारता बढ़ती जा रही है।
1: और देवी जी, ये हर इतवार को आप जो अंग्रेजी फिल्म देखती हैं?
2: मैंने कहा था ना, भी दफ्तर के साथियों का साथ देना एक मजबूरी है, जब वे 5 देवियां यहाँ आ धमकती है तब बताइए मैं क्या कहूँ। और तब आपसे भी तो इनकार करते नहीं बनता, क्योंकि हमारे साथ चलने के लिए तब आपके खुद के मुँह में पानी भर आता है।
1: लेकिन फिर भी आपने कभी हमारी इस दयनीय स्थिति पर रहम नहीं खाया।
2: खैर, तो स्थिति इस प्रकार रही कि आइटम नंबर 2, 4, 6, 11, 12, 13 और 16 कि कुछ मामूली कटौतियों से इस माह का घाटा पूरा हो जाता है।
1: इस स्वीकृति के साथ कि ये कटौतियां एकांगी हैं, फिर भी मान्य हैं।
2: जो भी है, परिस्थितियों को मद्देनजर रखते हुए आपको इनका पालन करते हुए